0: श्रोता लिङ्कडिन च्यानल सुन्दै हुनुहुन्थ्यो उत्तम प्रधान सरिता गुरुङ अनि साथीहरूको स्वरमा यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारुण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अनि भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि युएस ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। आज आकाशवाणीद्वारा प्रसारित मन की बात कार्यक्रममा देशका मानिसहरूलाई सम्बोधन गर्दै उहाँले देशमा हाल 40 यस्ता
2: C-295 यह विमान मेड इन इंडिया है और C-295 विमान ने अपनी पहली उड़ान पूरी की है और ऐसे 40 विमान भारत में ही बनाए जा रहे हैं। इससे MSME और एरोस्पेस सेक्टर को नई शक्ति मिल रही है। आज समुद्र से लेकर आकाश तक हमारा भारत अधिक सुरक्षित और आत्मनिर्भर बन रहा है।
1: श्री मोदीले जुन महिनामा कोलकातामा 3 युद्धपोतहरू दुनागिरी संशोधक र अग्रय प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो। उहाँले तीनै युद्धपोतहरू डिजाइनदेखि निर्माणसम्म पूर्ण रूपमा स्वदेशी भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले अनुसन्धान तथा विकास संगठन DRDOले जुन महिनामा लामो दूरीको जमिनमा आक्रमण गर्ने क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको कुरामा प्रकाश पार्नुभयो। यो मिसाइल उद्योग संघको सहकार्यमा विकसित गरिएको थियो। उहाँले भारत समुद्रदेखि आकाशसम्म सबै क्षेत्रमा बढ्दो रूपमा सुरक्षित र आत्मनिर्भर हुँदै गइरहेको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले विश्वभरि मनाइएको अन्तर्राष्ट्रिय योग दिवसको बारेमा पनि चर्चा गर्नुभयो। यस वर्ष यो कार्यक्रम 2500 भन्दा बढी स्थानमा आयोजना गरिएको थियो, जसमा भारतका करोडौं मानिसहरूले भाग लिएका थिए। उहाँले अहमदाबादमा भएको विश्व योगासन च्याम्पियनसिपमा भारतले पदक तालिकामा शीर्ष स्थानमा प्राप्त गरेको उल्लेख गर्नुभयो।
2: विश्व योगासन च्याम्पियनसिप की भी बड़ी चर्चा हुई। इसमें भारत ने कुल 114 पदक जीते, इनमें 102 गोल्ड मेडल भी शामिल है। भारत इस चैंपियनशिप की पदक तालिका में पहले स्थान पर रहा।
1: प्रधानमन्त्रीले राष्ट्र निर्माणमा सार्वजनिक सहभागिता भारतको लागि गर्वको स्रोत भएको टिप्पणी गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, पश्चिम एसियामा युद्ध जस्तो परिस्थितिको बीचमा केही क्षेत्रका नागरिकहरूले सुन खरिद र विदेश यात्रालाई अस्थायी रूपमा स्थगित गरेर उहाँको अपीलको प्रतिक्रियामा एकताको प्रदर्शन गरे। श्री मोदीले देशका मानिसहरूलाई कृषिभूमिलाई रसायन मुक्त राख्न र प्राकृतिक उर्वरक प्रयोग गरेर खेतीलाई अधिकतम बनाउन आग्रह गर्नुभयो। उहाँले यस अपीललाई समर्थन गरेकोमा र हरेक तरिकाले सक्रिय सहयोगको लागि जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। श्री मोदीले यो पनि भन्नुभयो कि यसपल्ट धेरै परिवारहरूले विवाहको लागि नयाँ सुन किन्नबाट टाढा बसेका छन् र पहिला नै बनाएका सुनबाट नयाँ गहनाहरू बनाउनु रोजेका छन्। उहाँले धेरै मानिसहरूले सामाजिक सञ्जालमा आफ्नो विदेश यात्रा कसरी

0: रद्द गरेका भनेर साझा गरेको कुरा प्रकाश पार्नुभयो। प्रधानमन्त्रीले धेरै मानिसहरूले कार्पुलिङ सम्बन्धी आफ्ना अनुभवहरू पनि साझा गरेको बताउनुभयो। एउटै दिशामा यात्रा गर्ने धेरै व्यक्तिहरूले सँगै यात्रा गर्न कार्पुलिङलाई प्राथमिकता दिएका छन्। मानिसहरूले बस र मेट्रो प्रयोग गरिरहेका छन् जसले गर्दा पेट्रोल र डिजेलमा बचत भएको छ। श्री मोदीले देशका विभिन्न भागहरूबाट प्राकृतिक उर्वरकको प्रयोग गर्दै गएको रिपोर्टहरू आइरहेको उल्लेख गर्नुभयो। उहाँले भारतीय हरूले यो विश्वव्यापी संकटको सामना सँगै गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो। श्री मोदीले विश्वास व्यक्त गर्नुभयो कि जन सहभागिताको यो शक्तिले राष्ट्रलाई बलियो बनाउनेछ र सफलतातर्फ डोर्याउनेछ। प्रधानमन्त्रीले महाराष्ट्रको नान्देडका पेटकर परि 500 गाउँलेहरूको लागि दुर्घटना बिमाको व्यवस्था गर्नुभयो। यी प्रत्येक व्यक्तिले 1,00,000 रुपियाँको बिमा कभरेज प्राप्त गरेका छन्। श्री मोदीले साँच्चै हृदयस्पर्शी भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले सरकारले देशभरिका करोडौं परिवारहरूलाई दुर्घटना बीमा प्रदान गरिरहेको बताउनुभयो।
1: सरकार देश के करोड़ों परिवारों तक सुरक्षा का कवच पहुंचा रही है। प्रधानमंत्री सुरक्षा बीमा योजना के तहत केवल 1 साल के 20 रुपये का प्रीमियम, उस पर 2,00,000 रुपये तक का दुर्घटना बीमा मिलता है। उसी प्रकार से प्रधानमंत्री जीवन ज्योति बीमा योजना भी उतनी ही अहम है। ये योजना व्यक्ति की दुखद मृत्यु होने पर उसके परिवार को 2,00,000 रुपये का बीमा कवर देती है। इसका वार्षिक प्रीमियम सिर्फ 436 रुपये है।
0: प्रधानमन्त्री सुरक्षा बीमा योजनामा सामेल भइसकेका छन् र लगभग 11,00,000 परिवारहरूलाई लगभग 22,000 करोड रुपियाँ बराबरको सहयोग प्रदान गरिएको छ। प्रधानमन्त्रीले शताब्दीयौंदेखि समाजमा अन्धविश्वास गहिरो रूपमा जरा गाडेको टिप्पणी पनि गर्नुभयो। उहाँले सतर्क गराउनुभयो कि अन्धविश्वास प्राय गलत धारणा मात्र होइन, यसले डरको भावना ल्याउँछ र जब डरले मनमा प्रभुत्व जमाउँछ व्यक्तिले सत्य देख्न छोड्छ। प्रधानमन्त्रीले अन्धविश्वासमा डुबेकाहरूले तर्क अथवा सत्यको वास्ता नगरी निर्णय लिने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। दुवै नेताहरूले भारत सेसेल्स सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा चर्चा पनि गरे। दुई देशले कृषि, वित्त, अन्तरिक्ष र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू आदान प्रदान गरे। यसअघि सेसेल्सको राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई उहाँको दूरदर्शी नेतृत्व र दिगो विकास र जलवायु लचिलोपन प्रतिको प्रतिबद्धताको लागि देशको सर्वोच्च सम्मान गार्जियन अफ द ब्लू हराइजन प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व प्रधानमन्त्री पीवी नरसिम्हा रावलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएको छ। मन्त्रालयले एउटा परामर्श जारी गर्दै भनेको छ कि नागरिकहरूलाई सबै आवश्यक यात्रा कागजातहरू प्राप्त नगरेसम्म भारतबाट आफ्नो यात्रा शुरू नगर्नु। मन्त्रालयको परामर्शमा उल्लेख गरिएको छ कि वैध कागजातहरू बिना यात्रा गर्दा कठिनाईहरूको सामना गर्ने सम्भावना बढ्छ। यो विशेष गरी निजी टुर अपरेटरहरू मार्फत कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकहरूको जारी गरिएको परामर्श हो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 दृष्टिकोणलाई साकार पार्न गाउँहरूको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकाको सेना अनुसार यो कार्यवाही शुक्रबार हर्मुज जलडम्रु मध्यमा तेल ट्याङ्करमा भएको ड्रोन आक्रमणको जवाफमा गरिएको हो। आक्रमणहरूले इरानको निगरानी प्रणाली, संचार सञ्जाल, वायु रक्षा स्थलहरू र ड्रोन भण्डारण सुविधाहरूलाई लक्षित गरेका थिए। भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि युएस ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको फाइनलमा पुगेका छन्। क्यालिफोर्नियामा आयोजित सेमी फाइनलमा उहाँले जापानका युदाई ओकिमोटोलाई 22-20, 15-21, 21-19 पराजित गरे। यसअघि श्रीकान्तले क्वार्टर फाइनलमा चीनको ताइपेका लियाओ जुओफुलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित

गरेका थिए। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सिसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएका छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अनि भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि युएस ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले सुन किन्नबाट बच्न, विदेश यात्रा नगर्न र कार पुलिङलाई बढावा दिने अपीललाई समर्थन गरेकोमा देशवासीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारलमा डिजेलको आपूर्तिमा लगाइएको प्रतिबन्धमा ठूलो छूट दिने घोषणा गर्नुभएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज दार्जीलिङमा आयोजित किराती खम्बोराई सांस्कृतिक महोत्सव 2026 तथा साकेला उभौली पर्वमा मुख्य अतिथिको रूपमा सहभागी हुनुभयो र खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आत्मनिर्भर बन्दै गएको छ। आकाशवाणीको मन की बात कार्यक्रममा श्री मोदीले भन्नुभयो, जुन महिनामा स्वदेशी रूपमा निर्मित C-295 विमानको पहिलो उडानका साथ भारतले उड्डयन क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। श्री मोदीले भन्नुभयो, यस महिना कोलकातामा 3 युद्धपोतको जलावतरण गरियो र DRDOले लामो दूरीको क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ।
1: नौसेना के बेड़े में शामिल किया गया। इन शिप्स की डिजाइन और मैन्युफैक्चरिंग तक सब कुछ स्वदेशी है। इसी महीने DRDO ने स्वदेशी लॉन्ग रेंज

0: लैंड अटैक क्रूज मिसाइल का भी सफल परीक्षण किया है। इसको डीआरडीओ की लेबोरेटरी और इंडियन इंडस्ट्री पार्टनर्स ने मिलकर बनाया है।
1: श्री मोदीले सुन किन्नबाट बच्न, विदेश यात्रा नगर्न र कार पुलिङलाई बढावा दिने अपीललाई समर्थन गरेकोमा देशवासीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय योग दिवसको चर्चा गर्नुभयो, जुन विश्वव्यापी रूपमा पालन गरियो। यस वर्ष यो आयोजन 2500 भन्दा बढी स्थानहरूमा आयोजना गरिएको थियो। भारतमा करोडौं मानिसहरूले योग दिवसमा भाग लिए। श्री मोदीले अहमदाबादमा विश्व योगासन च्याम्पियनसिपमा पदक विजेता खेलाड़ीहरूलाई बधाई दिनुभयो। प्रधानमन्त्रीले पश्चिम एशियामा युद्धको समयमा उहाँको अपीलको प्रतिक्रियामा देशवासीहरूले दिएको समर्थन र सहयोगको लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले महाराष्ट्रको नान्देडमा पेटकर परिवारको चर्चा गर्नुभयो, जसले लगभग 3500 ग्रामीणहरूलाई दुर्घटना बीमा प्रदान गरेको छ। यी प्रत्येक व्यक्तिले 1,00,000 रुपियाँको बीमा प्राप्त गरेका छन्। श्री मोदीले यो भावना हृदय स्पर्शी भएको बताउनुभयो। उहाँले थप भन्नुभयो, सरकारले हालसम्म प्रधानमन्त्री सुरक्षा बीमा योजना अन्तर्गत प्रभावित परिवारहरूलाई 3,700 करोड रुपियाँ भन्दा बढी र प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत लगभग 22,000 करोड रुपियाँ भन्दा बढी सहयोग प्रदान गरिसकेको छ।
0: सरकार देश के करोड़ों परिवारों तक सुरक्षा का कवच पहुंचा रही है। प्रधानमंत्री सुरक्षा बीमा योजना के तहत केवल 1 साल के 20 रुपये का प्रीमियम, उस पर 2,00,000 रुपये तक का दुर्घटना बीमा मिलता है। उसी प्रकार से प्रधानमंत्री जीवन ज्योति बीमा योजना भी उतनी ही अहम है। ये योजना व्यक्ति की दुखद मृत्यु होने पर उसके परिवार को 2,00,000 रुपये का बीमा कवर देती है। इसका वार्षिक प्रीमियम सिर्फ 436 रुपये है।
1: प्रधानमन्त्रीले भन्नुभयो, अन्धविश्वास शताब्दीयौंदेखि समाजमा गहिरो रूपमा जरा गाडेको छ। श्री मोदीले असमका अशुभ मानिने हर्गिला पक्षीलाई बचाउनका लागि हजारौं महिलाहरू अगाडि आएको बताउनुभयो। प्रधानमन्त्रीले नागाल्याण्ड बेबी लीग र नागाल्याण्ड महिला फुटसल लीग बारे चर्चा गर्नुभयो। प्रधानमन्त्रीले नालन्दा विश्वविद्यालयमा शास्त्रार्थको प्राचीन परम्परा पुनर्जीवित भएको बताउनुभयो। श्री मोदीले भारतीय संस्कृतिले विश्वभरि पहुँच बनाउँदै गएको विशेष उल्लेख गर्नुभयो र यसमा प्रसन्नता व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले देशवासीहरूसित गणेश उत्सवमा गणपति बप्पाको माटोको मूर्तिलाई प्राथमिकता दिन अपील गर्नुभएको छ। अन्तमा प्रधानमन्त्रीले जल संरक्षणको सन्दर्भमा भन्नुभयो, वर्षाको जलको प्रत्येक थोपा बचाउनु पर्छ। उहाँले भन्नुभयो, क्याच द रेन अभियानमा कुनै पनि ढिलाइ गर्नु हुँदैन। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारलमा डिजेलको आपूर्तिमा लगाइएको प्रतिबन्धमा ठूलो छूट दिने घोषणा गर्नुभएको छ। सरकारले प्रमुख तेल कम्पनीहरूलाई स्वास्थ्य सेवा, कृषि, खाद्य आपूर्ति, जनसेवा तथा चिया बगान जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई डिजेल आपूर्ति सम्बन्धी प्रतिबन्धबाट पूर्ण रूपमा मुक्त राख्न निर्देश दिएको छ। यो निर्णयपछि यी क्षेत्रहरूसित सम्बन्धित व्यक्ति, संस्थान र उपभोक्ताहरूले अब कन्टेनर वा ब्यारेलमा सजिलै डिजेल खरिद गर्न सक्नेछन्। साथै प्रतिदिन डिजेल आपूर्तिको अधिकतम सीमा पनि खकुलो पारिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, डिजेल प्राप्त गर्न पेट्रोल पम्पहरूमा सामान्य पहिचान पत्र देखाउनु पर्नेछ। उहाँले यो निर्णयले किसान, अस्पताल र अन्य आवश्यक सेवाहरूमा डिजेलको निर्वाध उपलब्धता सुनिश्चित गर्ने र आम जनतालाई कुनै समस्या नहुने विश्वास व्यक्त पनि गर्नुभएको छ। पश्चिम बंगालमा कोलकाताको तारातला भवन दुर्घटनाको जाँच तीव्र पारिएको छ। जादवपुर विश्वविद्यालय र आईआईटी खड़गपुरका विशेषज्ञहरूको टीमले आज घटनास्थलको निरीक्षण गर्यो। यसअघि फोरेन्सिक विशेषज्ञहरूको टीमले घटनास्थलबाट पहिले नै नमूनाहरू संकलन गरिसकेको छ। यो दुर्घटना निर्माणाधीन गोदाम ढल्नाले भएको हो। अहिलेसम्म 17 जनाको मृत्यु भइसकेको छ भने घाइतेहरूको कोलकाताको एसएसकेएम अस्पतालमा उपचार जारी छ। राज्य सरकारले यस विषयमा छानबिन गर्न विशेष जाँच दलको गठन गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल एक्स @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। खरसाङ नगरपालिकाको प्रशासकद्वारा

0: खरसाङ बजार को हाट बजार क्षेत्र का 123 पसलेहरूलाई 15 दिन भित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ। हिजो धेरै पसलेहरूलाई निष्कासन नोटिस जारी गरिएको खबर छ। यस निष्कासन नोटिसको विरोधमा पसलेहरूले आज आफ्ना पसलहरू बन्द राखे। प्राप्त जानकारी अनुसार भूमि तथा भूमि सुधार विभाग भूमि सुधार शाखा कोलकाताले 19 जुलाई 2005 दीर्घकालीन सम्झौता अन्तर्गत खरसाङ मौजामा रहेको 0.6952 एकर भूमि खरसाङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। प्राधिकरणको अनुमति बिना र कुनै पनि कानूनी अधिकार बिना नै यस सरकारी जमिनमा अनाधिकृत कब्जा र हस्तक्षेप गरिएको भन्दै नोटिस प्राप्त भएको 15 दिनभित्र पसलेहरूलाई सामानसहित आफ्नो पसल खाली गर्न भनिएको छ। यस सम्बन्धमा यदि कसैसित पनि कुनै सम्बन्धित दस्तावेजहरू छन् भने उनीहरूलाई खरसाङ नगर प्रशासन समक्ष पेश गर्न भनिएको छ। नोटिसमा उल्लेख छ, दिएको नोटिसको अवज्ञा गरेको खण्डमा विभागले प्रशासनको सहयोगमा कुनै सूचना बिना सम्बन्धित पसल बलजफ्ती खाली गर्नेछ। किराती खम्बुराई सांस्कृतिक संस्थान केन्द्रीय समिति दार्जिलिङद्वारा आयोजित किराती खम्बुराई सांस्कृतिक महोत्सव 2026 तथा साकेला उभौली पर्वमा आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले मुख्य अतिथिको रूपमा सहभागी हुनुभयो। कार्यक्रममा सिक्किम सरकारका मन्त्री भोजराज राई, पश्चिम बंगाल सरकारका राज्यमन्त्री विशाल लामा, दार्जीलिङका सांसद राजु विष्ट, विधायकहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले साकेला पर्वले प्रकृतिसित सह अस्तित्व, पुर्खाप्रतिको सम्मान, एकता, कृतज्ञता तथा आपसी सम्मानको देश दिने बताउँदै भाषा र सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। कोलकाता लगायत सम्पूर्ण दक्षिण बंगालमा लगातार वर्षा भइरहेको छ, तर पनि तापमानमा भने कुनै विशेष परिवर्तन आएको छैन। वर्षा रोकिन साथ आर्द्रता बढ्नाले मानिसहरूले गर्मीबाट राहत पाउन सकेका छैनन्। अलिपुर मौसम विभागले उत्तर बंगालको मौसमलाई लिएर चेतावनी जारी गरेको छ। मनसुनी वर्षाले दार्जीलिङ, जलपाइगुडी तथा अलिपुरद्वार जस्ता जिल्लाहरू प्रभावित भएका छन् र यी जिल्लाहरूमा विगत केही सातादेखि भीषण वर्षा जारी छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आत्मनिर्भर बनिरहेको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारलमा डिजेलको आपूर्तिमा लगाइएको प्रतिबन्धमा ठूलो छूट दिने घोषणा गर्नुभएको छ र खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপে। এখন শুনবেন সাপ্তাহিক বিশেষ বিশেষ প্রতিবেদন নিয়ে অনুষ্ঠান ডুয়ার্স দর্পণ।

0: भनाई अनि मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्यो नियम संशोधनको प्रस्ताव। अब समाचार विस्तारमा। आज आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भरताको यात्रामा गतिशील रहेको बताउनु भएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले देशमै बनेको C-295 विमानको पहिलो सफल उडान र कोलकातामा नौसेनामा सामेल गरिएका स्वदेशी जहाजहरू आईएनएस दुनागिरी संशोधक र अग्रेको प्रशंसा गर्नुभयो। उहाँले डीआरडीओद्वारा सफल परीक्षण गरिएको लङ रेन्ज क्रूज मिसाइलका लागि पनि वैज्ञानिकहरूलाई बधाई दिनुभयो। मन की बात कार्यक्रममा श्री मोदीले हालै सम्पन्न अन्तर्राष्ट्रिय योग दिवसको चर्चा गर्दै विश्व योगासन च्याम्पियनशीपमा भारतले 102 स्वर्णसहित कुल 114 पदक जितेर शीर्ष स्थान हासिल गरेको जानकारी दिनुभयो। यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र निर्माणमा जन सहभागिताको शक्ति भारतको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले पश्चिम एसियाको युद्धकालीन परिस्थितिलाई ध्यानमा राख्दै आफूले गरेका आग्रहहरूलाई जनताले पूर्ण रूपमा पालना गरेर फेरि एकपटक यो भावनाको परिचय दिएको बताउनुभयो। उहाँले नागरिकहरूलाई सुन खरिद नगर्न, अत्यावश्यक बाहेकका वैदेशिक भ्रमण स्थगित गर्न र कार पुलिङको प्रयोग गर्न आग्रह गर्नुभएको थियो। साथै उहाँले किसानहरूलाई रसायनमुक्त खेतीको पालना गर्न पनि अनि प्राकृतिक मलको प्रयोग बढ़ाउन समेत अपील गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्सको युगमा मानवीय सृजनशीलतालाई जोगाउनु पर्नेमा जोड़ दिँदै नालन्दा विश्वविद्यालयले यसको मार्ग प्रशस्त गरेको र प्राचीन शास्त्रार्थको परम्परालाई पुनर्जीवित गर्दै नयाँ स्वरूपमा भारतको भविष्य निर्माण गरिरहेको उल्लेख गर्नुभयो।
1: नालन्दा विश्वविद्यालय ने शास्त्रार्थ की हमारी प्राचीन परंपरा को फिर से जीवन किया है। दूसरों के विचारों को धैर्य से सुनने और समझने की सीख भी इस शास्त्रार्थ की प्रक्रिया से मिलती है। मुझे खुशी है कि नालन्दा विश्वविद्यालय ने इसे अपने दीक्षांत समारोह का हिस्सा बनाया।
0: यसै गरी युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्दै सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले दिल्ली स्थित केन्द्रीय संस्कृत विश्वविद्यालयले आर्टिफिशियल इन्टेलिजेन्स र डाटा साइन्समा बीटेक कार्यक्रम शुरू गर्न लागेकोमा उहाँले खुशी व्यक्त गर्दै विद्यालयलाई शुभकामना दिनुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनबीच आज दिउँसो सेसेल्सको राजधानी भिक्टोरियामा द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

0: बैठकमा दुवै नेताहरूले द्विपक्षीय सहयोगका समग्र पक्षहरूको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदान प्रदान गर्नुभयो। यस क्रममा सेसेल्सले दिगो विकास र हरित वृद्धिका लागि पुर्याउनु भएको योगदानको कदर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको सर्वोच्च वातावरणीय सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट विभूषित गरेको छ। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस सम्मानबाट आफू र सम्पूर्ण भारतीय नागरिक गौरवान्वित भएको बताउनुभयो। उहाँले हिन्द महासागर सबैको साझा घर भएको उल्लेख गर्दै यसको सुरक्षा दिगोपन र समृद्धि पनि सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो। यस सन्दर्भमा प्रधानमन्त्री मोदीले दुई देशबीचको दूरी कम गर्न डिजिटल प्रविधि एक प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
1: हम डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर में भारत के सफल अनुभवों को सेशल के साथ साझा करेंगे और मुझे प्रसन्नता है कि आज यूपीआई को सेशल में लागू करने के लिए एमओयू किया जा रहा है।
0: यसैबीच प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन सम्बन्धी कदमहरू निष्पक्षता, जिम्मेवारी र समानताद्वारा निर्देशित हुनुपर्ने बताउनु भएको छ।
1: एक्शन मस्ट बी गाइडेड बाई फेयरनेस, रिस्पोन्सिबिलिटी एन्ड इक्विटी। दिस इज द एसेन्स अफ क्लाइमेट जस्टिस। इन्डिया हेज सॉट टू लीड बाई एक्जाम्पल। ओभर द लास्ट डेकेड वी हेभ अंडरटेकन वन अफ द वर्ल्ड लार्जेस्ट एक्सपान्सन of renewable energy. We have championed sustainable lifestyle through Mission Life, Lifestyle for Environment. Through our initiatives like International Solar Alliance, Coalition for Disaster Resilient Infrastructure, Global Biofuel Alliance and Ek Ped Mark and Arm. Hatti.
0: Samachar Akashvani Bata Sundai Hununcha. सेसेल्सको राष्ट्रिय सभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यही नै वास्तवमा जलवायु न्यायको मूल मर्म भएको उल्लेख गर्नुभयो। उहाँले भारत र सेसेल्स दुवै देशले विकास थप समावेशी होस् र अन्तर्राष्ट्रिय संस्थाहरूले वर्तमान यथार्थलाई प्रतिबिम्बित गरून् भन्ने चाहना राखेको कुरामा जोड़ दिनुभयो। सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्ने आफू पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा गौरव व्यक्त गर्दै उहाँले सेसेल्सको सर्वोच्च नागरिक सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित गर्नुभएकोमा त्यहाँका राष्ट्रपति र जनताप्रति आभार प्रकट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको सर्वोच्च वातावरणीय सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट विभूषित हुनुभएकोमा केन्द्रीय मन्त्रीहरूले बधाई ज्ञापन गर्नुभएको छ। यस अवसरमा गृहमन्त्री अमित शाहले यो सम्मान भारतको बढ़दो वैश्विक साख र पर्यावरण संरक्षणमा मुलुकले खेलेको अग्रणी भूमिकाको प्रतीक भएको बताउनुभयो। विदेश मन्त्री एस जयशंकरले यस सम्मानले जलवायु परिवर्तन विरूद्ध प्रधानमन्त्री मोदीको नेतृत्वलाई दर्शाएको उल्लेख गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले यो सम्मान प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वको परिणाम भएको र यसले विश्वमञ्चमा भारतको प्रतिष्ठालाई थप उचाइमा पुर्याएको बताउनुभयो। भारतका कृषि तथा किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 को लक्ष्य साकार पार्न ग्रामीण क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय ग्रामीण विकास सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। मन्त्री चौहानले ग्रामीण श्रमिकहरूको जीविकोपार्जन सुरक्षा सुनिश्चित गर्दै ग्रामीण विकासलाई तीव्रता दिन विकसित भारत ग्रामीण योजना अन्तर्गत राज्यहरूको हिस्सासहित 1,51,000 करोड़ रूपियाँ भन्दा बढ़ीको व्यवस्था गरिएको जानकारी दिनुभयो। यस अवसरमा मन्त्री चौहानले ग्रामीण आन्तरिक लेखा परीक्षण पोर्टलको पनि शुभारम्भ गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन मेडिकल डिभाइसेस नियम 2017 संशोधनको प्रस्ताव गरेको छ। विद्यमान नियम अनुसार मेडिकल उपकरणहरूलाई जोखिमका आधारमा क्लास एबीसीडी गरी 4 श्रेणीमा विभाजन गरिएको छ, जसमा क्लास डीलाई सबैभन्दा बढ़ी जोखिमयुक्त श्रेणी मानिएको छ। हाल प्रत्येक श्रेणीका उपकरण उत्पादनको अनुमति प्रक्रियाका लागि निश्चित कानूनी समयसीमा तोकिएको छ। प्रस्तावित संशोधनले गुणस्तर सुरक्षा र प्रभावकारितामा कुनै सम्झौता नगरी ती समयसीमाहरूलाई घटाउने र द्रुत गतिमा नियामक स्वीकृति प्रदान गर्ने लक्ष्य राखेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा आयोजना हुने केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषदको 16 बैठकमा एनिमिया मुक्त भारत अभियानका लागि नयाँ कार्य सञ्चालन निर्देशिका जारी गर्नुहुनेछ। यो नयाँ शुरूआत एनिमिया विरूद्ध देशको लड़ाईमा महत्वपूर्ण कोषेढुङ्गा साबित हुने विश्वास गरिएको छ, जसले यस अभियानलाई अझ व्यापक, जनकेन्द्रित र प्रविधिमा आधारित बनाउनेछ। विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलाका लागि भारतले पठाएको सहयोग सामग्री त्यहाँ पुगेको छ। भारत सरकारले सञ्चालन गरेको अपरेशन अमिटाड अन्तर्गत पठाइएका राहत सामग्रीहरू भेनेजुएला पुगेका हुन्। भारतीय